नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस्, दीपामणि शर्माबाट। मे 28 हुने सियुइटी युजी साभा विश्वविद्यालय प्रवेश परीक्षा स्थगित गरिएको छ। राष्ट्रिय परीक्षण एजेन्सी एनटिएले ईद उल फितरको विधामा परिवर्तनको घोषणा गरेको हो। संशोधित परीक्षाको मिति चाँडै घोषणा गरिनेछ। विद्यार्थीहरूलाई जानकारीको लागि नियमित रूपमा संस्थाको वेबसाइट हेर्न सल्लाह दिएको छ। कुनै पनि जानकारीको लागि विद्यार्थीहरूले एनटिए हेल्पलाइन नम्बर 011407590000 अथवा CUTUGINTAAC.in सम्पर्क गर्न सक्दछन्। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजन हुने एक समारोहमा 66 प्रतिष्ठित व्यक्तिलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। उपराष्ट्रपति सिपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाह समारोहमा उपस्थित हुनेछन्। सुश्री मुर्मूले आजको समारोहमा 2 विभूषण र 6 पद्मभूषण र 54 पद्मश्री पुरस्कार प्रदान गर्नुहुनेछ। उल्लेख छ कि 2026 वर्षको लागि पद्म पुरस्कार 5 पद्मभूषण, 113 पद्मश्री पुरस्कार, मोट 131 पद्म पुरस्कार घोषणा गरिएको छ। प्रत्येक वर्ष गणराज्य दिवसमा पद्म पुरस्कार प्राप्त गरेकाहरूको नाम घोषणा गरिन्छ। पद्मश्री असमका क्षत्रिय संस्कृतिका प्रवर्तक हरिचरण शैकियालाई प्रदान गरिनेछ र भारतकै शास्त्रीय कलामध्ये एक शास्त्रीय संस्कृतिको संरक्षण र प्रसारमा उनको योगदानको लागि उनलाई प्रदान गरिनेछ। 1600 असम विधानसभाको पहिलो अधिवेशनको आज तेस्रो दिन सदनमा राज्यपालको भाषण धन्यवादसूचक प्रस्ताव सम्पर्कमा छलफल हुन्छ। विधानसभामा आज नारीबन्धन विधेयक पेश हुँदैछ। साझा नागरिक प्रक्रिया विधेयक भोलि पेश गरिनेछ। विधानसभा सत्र मई महिनामा समाप्त हुनेछ। गुवाहाटी उच्च अदालतले आज जुबिन गार्गको रहस्यमय मृत्युका आरोपी श्यामकारु महन्तको जमानत निवेदनको सुनवाई गर्नेछ। सुनवाईको अध्यक्षता न्यायाधीश मिताली ठाकुरियाले गर्नेछिन्। असम सरकारको तर्फबाट अभियुक्त श्यामकानु महन्तको जमानत निवेदनको विरुद्धमा महाअधिवक्ता देवजित शैक्याले बहस गरेका छन्। सुनवाई मे 22 भएको थियो र वरिष्ठ अधिवक्ता प्राण बोराले श्यामकानु महन्तको जमानतको पदमा बहस पूरा गरेको थिए। सुनवाईमा असम सरकारले मुद्दामा नियोग विशेष जनअधिवक्ता जियाउल कामा पनि उपस्थित हुँदैछन्। समाचार सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट। प्रधानमन्त्री नरेन्द्र मोदीले मे 31 आफ्नो मनको बात कार्यक्रमको क्रममा देश तथा विदेशका जनतालाई सम्बोधित गर्नुहुनेछ। यो कार्यक्रमको 138 संख्यक खण्ड हुनेछ। जनताले यो कार्यक्रमको निम्ति टोल फ्री नम्बर 1811-7800 फोनमा उहाँहरूले मनको भाव प्रकाश गर्न साथै परामर्श अघि बढाउन सक्छन्।

जनताले नरेन्द्र मोदी एप अथवा माई गभ खोला मञ्चबाट पनि परामर्शहरू अघि बढाउन सक्नेछन्। डिब्रुगढ र साबुवा अञ्चलमा आज घरेलु र वाणिज्यिक खाना पकाउने ग्यासको आपूर्ति बन्द गरिने सूचना जारी गरेको छ। कम्तीले पनि आज बिहान 8 बजीदेखि साँझ 5 बजीसम्म खाना पकाउने ग्यासको आपूर्ति बन्द रहने सूचना जारी भएको हो। विगत 2 सप्ताहमा पेट्रोल र डिजेलको मूल्य 4th पटक फेरि बढेको छ। पेट्रोलको मूल्य प्रति लिटर 2.61 रुपियाँ र डिजेलको मूल्य प्रति लिटर 2.71 रुपियाँ भएको बढेको छ। राजधानी दिल्लीमा पेट्रोलको मूल्य 102.12 रुपियाँ र डिजेलको मूल्य 95.20 रुपियाँ भइसकेको छ। आकाशवाणी गुवाहाटीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दिपामणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर, 729 किलोहर्ट्ज साथै 101.6 मेगाहर्ट्जमा। समय यस बेला दिउँसोको 3:22 र 11 सेकेन्ड भइसकेको छ। सम्पूर्ण श्रोताबिन्दलाई हाम्रो कार्यक्रममा फेरि एकपल्ट हार्दिक स्वागत जनाउँदैछु र कार्यक्रमको सुरुवातमा आउनुहोस् त सुनौ रोजगार समाचार। असम सरकारको लोक निर्माण विभागमा रिक्त भएका 53 जुनियर इन्जिनियर इलेक्ट्रिकल पदको निम्ति असम लोकसेवा आयोगले आवेदन मागेको छ। पदहरूको मासिक वेतन 14,000 रुपियाँबाट 70,000 सम्म साथै अरू ग्रेड पे रहनेछ। प्रार्थीको उमेर 18 वर्षदेखि 40 वर्षभित्र हुनुपर्दछ। प्रार्थी इलेक्ट्रिकल इन्जिनियरिङ शाखामा 3 वर्षको पाठ्यक्रमको डिप्लोमा रहेको हुनुपर्दछ। विस्तृत जानकारीको निम्ति आवेदनको वेबसाइट छ pwdroads.assam.gov.in। आवेदनको अन्तिम मिति आगामी 10 जुन। कर्मचारी चयन आयोगले भारत सरकारका विभिन्न विभागमा रिक्त भएका 12,256 ग्रुप बी र ग्रुप सी पदका पूर्तिको निम्ति कम्बाइन ग्रेजुएट लेभल एक्जामिनेसन 2026 यो जाँचको आयोजन गरेको छ। जुनियर स्टेटिस्टिकल अफिसर पदको प्रार्थी र म्याथमेटिक्स विषयमा उच्चतर माध्यमिक पर्यायमा कम्तीको पनि 60% नम्बर भेटेर उत्तीर्ण भएका र स्नातक हुनुपर्दछ र स्टेटिस्टिक्स विषय लिएर स्नातक हुनुपर्दछ। स्टेटिस्टिकल इन्भेस्टिगेटर ग्रेड 2 पदको क्षेत्रमा प्रार्थी स्टेटिस्टिक्स, म्याथमेटिक्स, इकोनोमिक्स, डर्माटोलोजी, पपुलेसन स्टडिज, अपरेसन इन्फर्मेसन टेक्नोलोजी, कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर टेक्नोलोजी, कम्प्युटर एप्लिकेसन, डाटा

0: साइन्स अथवा आर्टिफिसियल इन्टेलिजेन्स विषय लिएर स्नातक हुनु पर्दछ। अरू अरू पदको निम्ति प्रार्थी स्नातक हुनु पर्दछ र विस्तृत जानकारीको निम्ति आवेदनको वेबसाइट छ ssc.nic.in। आवेदनको अन्तिम मिति आगामी 22 जुन। रोजगार समाचार यति नै हो। श्रोताबिन, कार्यक्रममा अब हामी अघि बढ्दैछौँ। आज शिशु कार्यक्रम अन्तर्गत आउनुहोस् त सुनौ भोलाझार अजम्बरी सांस्कृतिक मञ्चका नानीहरूले प्रस्तुत गरिया एक विविध कार्यक्रम। कार्यक्रमको सञ्चालना छ सरस्वती चम्लगाईको।
1: कार्यक्रम अन्तर्गत प्रस्तुत छ अजम्बरी सांस्कृतिक मञ्चका सदस्यहरूद्वारा युवा कार्यक्रम।
2: नमस्कार, आकाशवाणी गुवाहाटीका सम्पूर्ण श्रोतावर्गमा न्यानो अभिवादन ज्ञापन गर्दै अजम्बरी सांस्कृतिक मञ्च भोलाझारको पक्षमा युवा कार्यक्रम लिएर उपस्थित भएको छु। बागदेवीको चरणमा श्रद्धार्घ चढाउँदै आरम्भ गर्दैछौँ आजको कार्यक्रम। कार्यक्रमको थालनीमा सुन्नुहोस् मनोज मैनालीज्यूको रचना र सङ्गीतमा एउटा समूह गीत। यस गीतमा भाग लिने कलाकारहरू हुनुहुन्छ छविलाल ओली, सरस्वती चापागाई, कमल सुन्दास, सुरज छापकोटा, सञ्जीव ओली, नीलहरि पाण्डे, सुजाता शिवाकोटी, ललिता ओली र प्रकाश दर्ज।

0: आजको शिशु कार्यक्रम अन्तर्गत प्रस्तुत छ अजम्बरी सांस्कृतिक मञ्चका सानसाना नानीहरूद्वारा यो शिशु कार्यक्रम।
1: नमस्कार, आकाशवाणी गुवाहाटीका सम्पूर्ण श्रोता समक्ष न्यानो अभिवादन ज्ञापन गर्दै अजम्बरी सांस्कृतिक मञ्च भोलाजारको पक्षबाट बाल कार्यक्रम लिएर उपस्थित भएकी छु। बागदेवीको चरणमा प्रणिपात जनाउँदै आरम्भ गर्न लागिरहेकी छु आजको बाल कार्यक्रम। नमस्ते नानी हौ।
2: नमस्ते दिदी।
1: तिम्रो आफ्नो आफ्नो नाम भन त लु।
3: नमस्ते, मेरो नाम तनुजा फुयल हो।
4: नमस्ते, मेरो नाम लक्ष्मी चापागाई हो।
5: नमस्ते, मेरो नाम समीक्षा ओली हो।
6: नमस्ते, मेरो नाम सृष्टि देवी हो।
7: नमस्ते, मेरो नाम ममता लामा।
8: नमस्ते, मेरो नाम अञ्जन ओली हो।
1: लौ त भाइ बहिनी हो, तिमीहरूले के लिएर आएका छौ भन त।
9: नमस्कार
1: बाबु, तिम्रो नाम के हो?
9: मेरो नाम अञ्जन ओली हो।
1: तिमी कुन क्लासमा पढ्छौ?
9: म क्लास 7 पढ्छु।
1: तिम्रो स्कुलको नाम के हो?
9: मेरो स्कुलको नाम ग्रेडेड इङ्ग्लिस मिडियम स्कुल हो।
1: तिम्रो बाबाको नाम भन त।
9: मेरो बाबाको नाम तिलक ओली हो।
1: तिमी आज यहाँ के लिएर आएका छौ?
9: म यहाँ एउटा गान लिएर आएको छु।
1: लु सुनाउ त गान गाएर।
9: आखुम है है है, आखुम है है है, कोही

चौरीको चाम्रो छुर्पी, तिमी जस्ती सुपर ब्युटी कोही छैन संसारमै, कोही छैन संसारमै। चौरीको चाम्रो छुर्पी, तिमी जस्ती

तिमी जस्तो उत्तम को छ रे, कोही छैन संसारमै। पिरो पिरो खोर्सानी जी रे, तिमी जस्तो उत्तम को